0: अहिले सुन्नुभयो लोक अनि आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अघिल्लो क्रममा सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। पश्चिम बंगालमा फाल्टा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। इबोला संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कंगो, युगाण्डा र दक्षिण सुदानमा अनावश्यक यात्रा नगर्ने सल्लाह दिएको छ। आईपीएल क्रिकेटमा आज हुन गइरहेको दुईवटा म्याचमा पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच हुनेछ भने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल बीच हुनेछ। र मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। दुवै पक्षले भारत अनि अमेरिका सामरिक भागीदारीलाई महत्वपूर्ण बताउँदै यो भागीदारी व्यापार, ऊर्जा, मोबिलिटी अनि क्षेत्रीय सुरक्षाको क्षेत्रमा

नोएडाको चमन फाटक रेलवे स्टेशन नजिक भएको हो। विस्फोटमा एउटा रेलगाडीलाई साधारण नोक्सान पुगेको छ अनि नजिकमा रहेका 10 अन्य गाडी क्षतिग्रस्त भएको छ। विस्फोटपछि पेशावर जाने जाफर एक्सप्रेसलाई क्वेटा रेलवे स्टेशनमा रोकियो। विस्फोटपछि शहरका धेरै स्थानहरूलाई हाई अलर्टमा राखिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस नजिक भएको गोलीबारीपछि त्वरित कार्यवाहीका लागि अधिकारीहरू तथा सिक्रेट सर्भिस एजेन्टहरूलाई धन्यवाद दिएका छन्। उहाँले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा भन्नुभयो कि संदिग्धको हिंसक इतिहास रहेको थियो। घटनाको समय राष्ट्रपति ट्रम्प व्हाइट हाउसभित्र नै थियो। हालको हप्ताहरूमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित हुनुभएको स्थानहरू वरिपरि गोलीबारी सहित जुडेको यो तेस्रो घटना हो। इरानी फुटबल टीमले फिफा विश्वकपका लागि आफ्नो आधार शिविर संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्ने निर्णय गरेको छ। यस कदमका लागि फिफाको स्वीकृति प्राप्त भएको छ। फिफा विश्वकप आगामी महिना आयोजना हुन गइरहेको छ। इरान, संयुक्त राज्य अमेरिका र इजरायल बीच बढ्दो भू राजनैतिक तनावलाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाबाट आधार शिविर सार्ने निर्णय गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको साङ्शी प्रान्तमा खानी दुर्घटनामा मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले सोशल मिडिया पोस्टमा देशवासीहरूको तर्फबाट चीनका मानिसहरूप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ता भएका मानिसहरूलाई तत्काल अनि सुरक्षित फर्काई ल्याइने कामना पनि गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्य नाथ सिन्धियाको एउटा लेख साझा गर्नुभएको छ। यस लेखमा बताइएको छ कि कुन तरिकाले सिक्किमको खानसेन दोङजाका पाँच धरोहर 2047 विकसित सिक्किमको लक्ष्य प्राप्त गर्ने मार्ग प्रशस्त गरिरहेको छ। यो लेख खानसेन दोङजालाई सिक्किमको भूमि, स्मृति अनि चेतनाका रक्षकको रूपमा चित्रित गर्दछ अनि यसले सांस्कृतिक, आध्यात्मिक अनि ऐतिहासिक महत्वलाई दर्शाउँदछ। आज आईपीएल क्रिकेटमा दुईवटा म्याच हुनेछ। पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 3:30 खेलिनेछ। आज हुने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच बेलुकी 7:30 खेलिनेछ। हिजो प्रतियोगितामा पंजाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्य प्रदेश, विदर्भ, पंजाब, हरियाणा, चण्डीगढ़ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको छ। दक्षिण पश्चिम मनसून आगामी 2-3 दिनमा दक्षिण पश्चिम अनि दक्षिण पूर्व अरब सागर, कोमोरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व अनि पूर्वी मध्य बंगालको खाड़ी अनि अण्डमान सागरतर्फ बढ्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। पश्चिम बंगालमा फाल्टा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। इबोला संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कंगो, युगाण्डा र दक्षिण सुडानमा अनावश्यक यात्रा नगर्ने सल्लाह दिएको छ। आईपीएल क्रिकेटमा आज हुन गइरहेको दुईवटा म्याचमा पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच हुनेछ भने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच खेलिनेछ। र मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्य तमतिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। पहिले मुख्य समाचार। राज्य सरकारको गृह तथा पहाड़ी मामला विभागले राज्यका सबै जिल्ला अधिकारीहरूलाई अवैध रूपमा बसोबासो गरिरहेका बंगलादेशी तथा रोहिंगा विदेशी नागरिकहरूका लागि होल्डिङ सेन्टर स्थापना गर्न निर्देशन दिएको छ। राज्यको फाल्टा विधानसभा सीटमा गत 21 मेको दिन पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जीत दर्ता गरेको छ। केन्द्रीय गृहमन्त्री डाक्टर सुकान्त मजुमदारले सिलगढीमा राज्यका शारदा विद्या मन्दिर विद्यालयका 53 जना विद्यार्थीहरूलाई सम्मानित गर्नुभएको छ। राज्यमा आयुष्मान भारत योजना यस वर्ष जुलाई महिनादेखि सुरु हुनेछ। आकाशवाणीको स्थापना भएको 90 वर्ष पुगेको अवसरमा आकाशवाणी खरसाङले आज म्याराथन रन आयोजित गरेको थियो अनि मौसम विभागले उत्तर बंगाल तथा दार्जिलिङ पहाड़ी क्षेत्रहरूमा आगामी केही दिनसम्म भारी वर्षा चट्याङ र तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। राज्य सरकारको गृह तथा पहाड़ी मामला विभागले राज्यका सबै जिल्ला अधिकारीहरूलाई अवैध रूपमा बसोबासो गरिरहेका बंगलादेशी तथा रोहिंगा विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूलाई राख्नका लागि होल्डिङ सेन्टर स्थापना गर्न निर्देशन दिएको छ। सरकारद्वारा जारी आदेश अनुसार यो होल्डिङ सेन्टरहरूमा पक्राउ परेका विदेशी नागरिकहरूका साथै जेल सजाय पूरा गरी देश निकाला तथा स्वदेश फिर्ताको प्रक्रियामा रहेका विदेशी बन्दीहरूलाई पनि राखिनेछ। कोलकाता स्थित राइटर्स बिल्डिङबाट जारी पत्रमा भारत सरकारको गृह मन्त्रालयको निर्देशन अनुसार बंगलादेशी तथा रोहिंगा नागरिकहरूको पहिचान नियन्त्रण र डिपोर्टेशन प्रक्रियालाई व्यवस्थित बनाउन यो कदम चालिएको उल्लेख गरिएको छ। पश्चिम बंगाल सरकारको यो आदेश सबै जिल्लापाल, पुलिस आयुक्त तथा जिल्ला पुलिस प्रमुखहरूलाई पठाइएको छ। राज्यको फाल्टा विधानसभा सीटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जीत दर्ता गरेको छ। यसका साथै राज्यमा तृणमूल कंग्रेसको अझ एक सशक्त गढ ध्वस्त बनेको छ। भाजपा उम्मेद्वार देवाशिष पाण्डाले 1 लाख भन्दा अधिक भोटको भारी अन्तरले जीत दर्ता गरेका हुन्। यस परिणामले राज्यको राजनीतिमा ठूलो परिवर्तन ल्याएको संकेत रहेको बताइएको छ। चुनाव परिणाम आएपछि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसलाई तृणमूल कंग्रेसको पतनको शुरूआत बताउनु भएको छ। उहाँले फाल्टाको जनताले वर्षौंपछि स्वतन्त्र अनि निष्पक्ष मतदान गरी लोकतन्त्रलाई पुनर्स्थापित गरेको बताउनु भएको छ। पुनर्मतदानमा वाममोर्चा समर्थित

0: मुख्यमन्त्री शुभेन्दु अधिकारीले सबै जिल्ला शासकहरूलाई होल्डिङ एरिया अर्थात् अवैध घुसपैठियाहरूलाई राख्ने स्थान तयारी गर्ने निर्देशको स्वागत गर्नुभयो। उहाँले विगतको टिएमसी सरकारमाथि कडा हमला गर्दै ममता ब्यानर्जीको पार्टी अब सकेर जानेछ भन्नुभयो। उहाँले सिपिआइएम तथा टिएमसी सरकारहरूले राज्यको संस्कृति, समृद्धि अनि गौरवहरूलाई धेरै नोक्सान पुर्याएको बताउनुभयो। उहाँले भन्नुभयो, केन्द्र अनि राज्यको डबल इन्जिन सरकारले राज्यको पुरानो गौरव, गरिमा, संस्कृति र समृद्धिलाई पुनः फर्काइ ल्याउन तीव्र गतिमा काम गर्नेछ। राज्यका शारदा विद्या मन्दिर विद्यालयहरूका विद्यार्थीहरूलाई सम्बर्धना जनाउने एक कार्यक्रममा उहाँ सिलगढी आउनु भएको हो। उहाँले यो वर्ष माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा 90% भन्दा माथि अनि शीर्ष 10 स्थान ओगट्ने यी विद्यालयहरूका 53 विद्यार्थीहरूलाई सम्मानित गर्नुभयो। स्मरण रहोस्, यस वर्ष माध्यमिक परीक्षामा झण्डै 9,71,000 विद्यार्थीहरू सामेल भएका थिए, जसमा शारदा विद्या मन्दिरहरूका 1,400 विद्यार्थीहरू सामेल थिए। सुन्नुहोस् हाम्रो संवाददाताको यो रिपोर्ट।
1: यो वर्ष माध्यमिक परीक्षामा राज्यभरि शीर्ष 10 सूचीमा जम्मा 131 जना विद्यार्थीहरूले स्थान प्राप्त गरे, जसमा शारदा विद्या मन्दिरका 13 विद्यार्थीहरू सामेल छन्। साथै 90% देखि 99% सम्म अङ्क ल्याउने 45 जना अन्य विद्यार्थीहरू सामेल छन्। उच्च माध्यमिकमा यी विद्यालयहरूका 9 विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। केन्द्रीय मन्त्रीले यी सबै विद्यार्थीहरूलाई सम्बर्धना जनाउनु भयो। समारोहमा बोल्दै उहाँले भन्नुभयो, टिएमसी र त्यसभन्दा अघिको सिपिआइएम सरकारले शारदा शिशु मन्दिर र शारदा विद्या मन्दिर विद्यालयहरूलाई आरएसएसको संस्था भन्दै वर्ण दिएका थिएनन्। कठिन परिस्थितिको सामना गर्दै राज्यभरि यी विद्यालयहरू अघि बढे। उहाँले थप भन्नुभयो, यी विद्यालयहरूमा शिक्षाका साथ संस्कार, स्वदेश र राष्ट्रभक्तिलाई ठूलो स्थान दिन्छ। उहाँले भन्नुभयो, यी विद्यालयहरूका कुल 1400 विद्यार्थीहरू मध्ये 13 विद्यार्थीहरू शीर्ष 10 स्थान प्राप्त गर्नु ठूलो उपलब्धि हो। वर्तमान सरकारले शिक्षाको क्षेत्रमा यी विद्यालयहरूको योगदानलाई ध्यानमा राख्दै हर सम्भव सहयोग गर्ने उहाँले बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: राज्यमा आयुष्मान भारत योजना यस वर्ष जुलाई महिनादेखि सुरु हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एउटा वर्चुअल बैठक गर्नुभएपछि हिज कलकत्तामा यो घोषणा गर्नुभयो। राज्यका स्वास्थ्य योजना स्वास्थ्य साथी अन्तर्गत वर्तमान लाभार्थीहरूलाई आयुष्मान भारत योजनामा सामेल गरिनेछ। आयुष्मान भारत आरोग्य मन्दिरको सम्बन्धमा आगामी महिना सहमति पत्रमा नयाँ दिल्लीमा हस्ताक्षर गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा प्रधानमन्त्री जन औषधि केन्द्रहरूको संख्या वर्तमान 117 बढाएर 469 गरिने सम्बन्धमा केन्द्र सरकारलाई एउटा प्रस्ताव पठाउनु भएको छ। मुख्यमन्त्रीले अलिपुरद्वार, कालेबुङ अनि दक्षिण दिनाजपुर जिल्लाहरूमा नयाँ मेडिकल कलेज खोल्ने अनि उत्तर बंगालको लागि एउटा नयाँ एम्सको प्रस्ताव पनि केन्द्र सरकारलाई पठाइएको छ भनी बताउनु भएको छ। कोलकातामा आज बिहानदेखि अवैध निर्माणहरू विरुद्ध ठूलो स्तरमा बुलडोजर कार्यवाही जारी छ। शहरको तिलजला, कस्बा अनि बेलेघाटा समेत धेरै क्षेत्रहरूमा कथित अवैध भवनहरू भत्काइँदैछ। कस्बाको बीबी च्याटर्जी स्ट्रीट स्थित अवैध निर्माणलाई भत्काइने कार्यवाहीको निरीक्षण गर्न पुगेका पश्चिम बंगालको नगर एवं शहरी विकास मन्त्री अग्निमित्र पलले अवैध निर्माण तथा अवैध निर्माण गर्नेहरू विरुद्ध कडा चेतावनी दिनुभएको छ। मन्त्रीले बताउनुभयो, जुन अधिकारी तथा कर्मचारीहरूको जिम्मेदारी अवैध निर्माणमाथि निगरानी राख्न थियो उनीहरू विरुद्ध पनि कार्यवाही गरिनेछ। उहाँले भन्नुभयो, जहाँ जहाँ अवैध निर्माण भएको छ त्यहाँ जिम्मेदार व्यक्तिहरू विरुद्ध कार्यवाही गरिनेछ। भवन निर्माण गर्ने मानिस, पैसा लगाउने मानिस, डेभलपर तथा प्रमोटरको रूपमा जुडेका सबै विरुद्ध कार्यवाही गरिने पनि मन्त्री अग्निमित्र पलले बताउनु भएको छ। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े आप अपना बुढ़ापा भी गौरव के साथ बिता

0: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सुन्नु हुँदैछ। अब मुस्लिम समुदायलाई अपील गरेका छन्। उहाँले ईदको बलिदानका कारण कुनै पनि समुदायले समस्या भोग्न नपरोस् भन्ने कुरोमाथि सबैले ध्यान दिनुपर्ने बताएका छन्। यसका साथै उहाँले गौमाताको हत्या नगर्ने आग्रह गरेका छन्। आकाशवाणीको 90 वार्षिक उत्सवको अवसरमा आकाशवाणी खरसाङले आज म्याराथन दौड आयोजना गरेको छ। 3 किलोमिटरको दौडमा पुरुष अनि महिला गरी 50 अधिक धावकहरूले म्याराथनमा भाग लिएका थिए। खरसाङका विधायक सोनाम लामाले प्रमुख अतिथिको रूपमा 0 पोइन्ट खरसाङबाट म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। पुलिस अनि अस्पतालका कर्मचारीहरूको सहयोगमा खरसाङ सहर परिक्रमा गरी आकाशवाणी खरसाङ केन्द्रमा दौड सम्पन्न भयो। पुरुष समूहमा प्रयास प्रधानले पहिलो स्थान प्राप्त गरे भने नर्बु छिरिङ शेर्पाले दोस्रो स्थान अनि प्रशान्त छेत्रीले तेस्रो स्थान प्राप्त गरे। महिलाहरूमा सबिना गिरीले पहिलो स्थान प्राप्त गरे जबकि रेबिना सुब्बाले दोस्रो अनि प्रज्ञा शङ्करले तेस्रो स्थान प्राप्त गरे। सबै सहभागीहरूलाई पदक र सहभागिताको प्रमाणपत्र प्रदान गरियो। यस अवसरमा बोल्दै प्रमुख अतिथि विधायक लामाले भन्नुभयो, आकाशवाणीको राष्ट्र प्रतिको गौरवशाली 90 वर्षको निरन्तर सेवाको सम्झना गर्नु देश नेपाल अनि विश्वभरिका नेपाली भाषी जनताका लागि धेरै गर्वको क्षण हो। 8 जुन 1936 स्थापित अल इन्डिया रेडियो तथा आकाशवाणीले भारत चीन युद्धको लगत्तै पछि 1962 खरसाङमा आफ्नो केन्द्र स्थापना गर्यो। स्थापना भएदेखि नै आकाशवाणी खरसाङले जनतालाई विशेष गरी सम्पूर्ण हिमालय र फेदका नेपाली भाषी जनतालाई निरन्तर शिक्षित बनाउन तथा जानकारी दिन साथै मनोरञ्जन प्रदान गरिरहेको छ। दशकौंदेखि आकाशवाणी खरसाङले विश्वसनीय माध्यमको रूपमा आफ्नो गौरव कायम राखेको छ। सरकार र जनतालाई जोड्नमा महत्वपूर्ण भूमिका 2047 दृष्टिकोणलाई बढावा दिइरहेको छ। यस अवसरमा विशेष अतिथि दार्जिलिङ पहाडका प्रसिद्ध बडी बिल्डर श्री सञ्जय छेत्री र कार्यक्रम कार्यकारी राजीव सुब्बाले पनि समापन कार्यक्रमलाई सम्बोधन गरे। यस म्याराथन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक मनन तामाङले विस्तृत जानकारी गराए। आगामी 1 जुनदेखि रोहिणी मार्गमा रहेको टोल प्लाजा बन्द हुने निश्चित भए साथै त्यहाँ कार्यरत कर्मचारीहरूको भविष्यलाई लिएर आवाज उठ्न थालेको छ। मार्क्सवादी कम्युनिस्ट पार्टी दार्जिलिङ जिल्ला सचिवालय सदस्य सचिन खातीले टोल प्लाजामा कार्यरत स्थानीय युवाहरूलाई वैकल्पिक रोजगारी र 3 महिनाको वेतन क्षतिपूर्तिको रूपमा दिनुपर्ने माग गरेका छन्। मौसम विभागले उत्तर बंगाल तथा दार्जिलिङ पहाड़ी क्षेत्रहरूमा आगामी केही दिनसम्म भारी वर्षा चट्याङ र तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। विभाग अनुसार बंगालको खाड़ीबाट आएको जलवायु हावा र न्यूनचापीय प्रणालीका कारण उत्तर बंगालका जिल्लाहरूमा मौसम पूर्ण रूपमा प्रभावित भएको छ। मौसम विभाग अनुसार भोलि र आगामी दिनहरूमा दार्जिलिङ अनि कालेबुङ जिल्लाका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै केही क्षेत्रमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुने अनुमान गरेको छ। यसका साथै पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित प्रति घण्टा 40-50 किलोमिटरको गतिमा हावाहुरी चल्ने चेतावनी पनि जारी गरिएको छ। लगातारको वर्षाका कारण पहाडी सडकहरूमा पहिरो जान सक्ने र बाक्लो कुहिरोका कारण दृश्यता कम हुन सक्ने भएकोले चालक तथा यात्रीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ। अर्कोतर्फ तराई अनि डुवर्सका जलपाइगुडी अलिपुरद्वार र कुचबिहार जिल्लाहरूमा अति भारी वर्षाका सम्भावना रहेको छ। नदी किनाराका बासिन्दाहरूलाई जलस्तर बढ्न सक्ने हुनाले सुरक्षित बस्न प्रशासनले अनुरोध गरेको छ। खरसाङ अन्तर्गत सिङ्गेल कोठीधुरा ग्राम सुधार समाज पञ्जीकृत भएको ऐतिहासिक क्षणलाई यादगार बनाउन समाजका पदाधिकारी लगायत सम्पूर्ण सदस्यहरूको उपस्थितिमा केक काटेर भव्य रूपमा खुसियाली मनाइएको जानकारी प्राप्त भएको छ। 1957 विभिन्न नाममा रहेको समाजका सदस्यहरूले धेरै सामाजिक कार्यहरू गर्दै आएको भए तापनि कतिपय कारणले पञ्जीकृत हुन नसकेको तितो सत्यलाई मध्यनजर राख्दै

0: आज आएर समाज सफलतापूर्वक पञ्जीकृत भएकोमा सम्पूर्ण सदस्यहरूले खुसी महसुस गरे र आगामी दिनहरूमा समाजले सामाजिक कार्यहरू नानीहरूको उज्जवल भविष्यको निम्ति अझ धेरै सुकार्य गर्ने थप प्रोत्साहन पाएको कुरा समाजका अध्यक्षले जानकारी दिएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङ 24 नम्बर समष्टि अन्तर्गत सन्थार ग्राम पञ्चायतको सुरुक शाखामा गोर्खा राष्ट्रिय नारी संगठनको शाखा कमिटी गठन गरिएको छ। संगठनलाई अझ सशक्त र सक्रिय बनाउने उद्देश्यले आयोजित सभामा महिला नेतृत्वलाई विशेष प्राथमिकता दिँदै नयाँ शाखा कमिटी गठन गरिएको बताइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राज्य सरकारको गृह तथा पहाडी मामला विभाग का लागि होल्डिङ सेन्टर स्थापना गर्न निर्देशन दिएको छ। राज्यको फाल्टा विधानसभा सिटमा गत 21 मईमा पुनर्मतदान भएपछि आज भएको मतगणनामा भारतीय जनता पार्टीले ठूलो जित दर्ता गरेको छ। केन्द्रीय गृहमन्त्री डाक्टर सुकान्त मजुमदारले सिलगढीमा राज्यका शारदा विद्या मन्दिर विद्यालयका 53 विद्यार्थीहरूलाई सम्मानित गर्नुभएको छ। राज्यमा आयुष्मान भारत योजना यस वर्ष जुलाई महिनादेखि सुरु हुनेछ। आकाशवाणीको स्थापना भएको 90 पुगेको अवसरमा आकाशवाणी खरसाङले आज म्याराथन रन आयोजित गरेको छ। अनि मौसम विभागले उत्तर बङ्गाल तथा दार्जिलिङ पहाडी क्षेत्रहरूमा आगामी केही दिनसम्म भारी वर्षा चट्याङ र तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 711 কিলোহার্টজে এবং মোবাইলের মাধ্যমে নিউজ অন AIR অ্যাপে। এখন শুনবেন ডুয়ার্স দর্পণ।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रुबियाले नयाँ दिल्लीमा व्यापार, ऊर्जा, क्षेत्रीय सुरक्षा आदि जस्ता महत्वपूर्ण मुद्दाहरूबारे गरे छलफल। मन्त्री राजीव रंजन सिंहको अध्यक्षतामा भोलि मिजोरामको आइजोलमा एउटा समीक्षात्मक बैठक बस्ने। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसईलाई दिनुभयो आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउने निर्देशन। सिक्किम बन्यो आधिकारिक रूपमा ब्रह्मपुत्र बोर्डको पूर्णकालिक सदस्य। अनि डाक्टर लाखेर लामा म्यानमार सरकारको प्रतिष्ठित धार्मिक उपाधिद्वारा सम्मानित। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्ध्याद्वारा सिक्किम एण्ड फाइभ ट्रेजर अफ द कञ्चनजंघा शीर्षकमा लिखित एउटा लेख साझा गर्नुभएको छ। प्रधानमन्त्रीले उक्त लेख सामाजिक सञ्जालमा साझा गर्नुभएको हो। उक्त लेख साझा गर्दै श्री मोदीले सिक्किम राज्य स्थापनाको 51 वर्ष प्रवेशमा गर्दै गर्दा केन्द्रीय मन्त्री श्री सिन्ध्याले आफ्नो लेखमा कञ्चनजंघालाई सिक्किम भूमि स्मृति र चेतनाको रक्षकको रूपमा चित्रण गर्दै यसको सांस्कृतिक, आध्यात्मिक तथा ऐतिहासिक महत्वलाई प्रकाश पारेका छन् भन्नुभएको छ। यसै क्रममा प्रधानमन्त्रीले श्री सिन्धियाका उक्त लेखमा कञ्चनजंघाको 5 सम्पदा स्थलहरूले 2047सम्ममा विकसित सिक्किमको लक्ष्य प्राप्त गर्ने मार्ग कसरी सुनिश्चित गर्छन् भन्ने विषय वर्णन गरिएको उल्लेख गर्नुभएको छ। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा विभिन्न मुद्दाहरूमा छलफल गरे। दुवै पक्षले भारत अमेरिका रणनीतिक साझेदारी, विशेष व्यापार, ऊर्जा, गतिशीलता र क्षेत्रीय सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमाथि जोड़ दिए। डाक्टर जयशंकरले भारत र अमेरिका बीच गहिरो सहयोगमा आधारित व्यापक विश्वव्यापी रणनीतिक साझेदारी रहेको बताउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धले सम्पूर्ण विश्वलाई प्रभाव पार्ने र धेरै क्षेत्रमा हित साझा गर्ने विषय पनि उल्लेख गर्नुभयो। डाक्टर जयशंकरले शान्ति र स्थिरता, प्रवासी समुदायको कल्याण तथा इन्धनको मूल्य वृद्धि हुनुहुँदैन भन्ने पक्षमा भारत खड़ा रहेको विषयमाथि जोड़ दिनुभयो।
1: हम इस क्षेत्र में शांति और स्थिरता चाहते हैं। दूसरा, हमारे लिए प्रवासी समुदाय का कल्याण और भलाई बहुत आवश्यक है। तीसरा, हम चाहते हैं कि ईंधन की कीमतें कम हों, क्योंकि हम इसके बहुत बड़े आयातक हैं और इसका अधिकतर हिस्सा इसी क्षेत्र से आता है। हम इस क्षेत्र से सुरक्षित और बिना किसी रुकावट के समुद्री व्यापार के पूरी तरह पक्ष में हैं, और साथ ही हम ये देखना चाहते हैं कि वहां के बाजार खुलें। हम कोई रुकावट नहीं देखना चाहते।
2: These would be the principles with which we would approach that region.
0: अमेरिकी विदेश मन्त्री मार्कोले दुवै देशहरू आतंकवादबाट पीड़ित छन् र आउँदो शताब्दीलाई आकार दिने मुद्दाहरूमा समान विचार साझा गर्छन् भन्नुभयो। यसरी नै उहाँले संयुक्त राज्य अमेरिकाले 21 शताब्दीका लागि आफ्नो आप्रवासन नीतिलाई पुनर्गठन गरिरहेको पनि जानकारी दिनुभयो। मत्स्यपालन, पशुपालन र दुग्ध विकास मन्त्री राजीव रंजन सिंहले भोलि मिजोरामको एजुअलमा एउटा समीक्षात्मक बैठक गर्नुहुनेछ। बैठकले पूर्वोत्तर क्षेत्रमा मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादनसँग सम्बन्धित योजना र कार्यक्रमहरूको प्रगतिको समीक्षा गर्नेछ। यस बैठकमा दीर्घकालीन क्षेत्रीय विकास, किसान कल्याण र जीविकोपार्जन वृद्धिका लागि रणनीतिहरू पनि छलफल गरिनेछ। श्री सिंहले 32 करोड़ भन्दा बढ़ी मूल्यका परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई भारतीय प्रविधि संस्थान आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउन निर्देश दिनुभएको छ, जसले निर्दोष पुनर्मूल्यांकन प्रक्रिया सुनिश्चित गर्न सहयोग गर्नेछ। सीबीएसईको परीक्षा परिणाम सेवा पोर्टलको बारेमा विद्यार्थी र अभिभावकहरूले सामना गरिरहेका चिन्ता एवं समस्याहरूलाई ध्यानमा राख्दै सो निर्णय गरिएको हो। शिक्षा मन्त्रालयले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, आईआईटी मद्रासको विशेषज्ञ टोलीले प्रणालीमा प्राविधिक सुधारहरू लागू अतिरिक्त विशेष गरी पोर्टलको स्थिरता र सर्भरको सुचारू कार्य जाँच गर्नेछन्। भारतले अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई चिकित्सा आपूर्ति र सुरक्षात्मक किटहरू प्रदान गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा यी आपूर्तिहरू बढ़दै गरेको इबोला रोग संकट हेरेर पठाएको बताउनु भएको छ। उहाँले यस संकटसँग लड्न अफ्रिकालाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको विचार व्यक्त पनि गर्नुभएको छ। सिक्किम ब्रह्मपुत्र बोर्डको आधिकारिक रूपमा पूर्णकालिक सदस्य बनेको छ। अहिलेसम्म सिक्किमले विशेष अतिथिका रूपमा मात्र बैठकहरूमा भाग लिने गर्दथे। स्रोतका अनुसार सिक्किमले नदी संरक्षण, सिंचाई र बारी व्यवस्थापन परियोजनाहरूका लागि लगभग 300 करोड़को प्रस्ताव पेश गरेको छ। यी प्रस्तावहरू मुख्यतया साना सिंचाई, नहरहरूको विकास, बाढ़ी र पहिरोको जोखिम क्षेत्रहरू तथा नदी किनारको भित्तारको निर्माणमा केन्द्रित छन्। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। मिजोरामको प्रभावशाली विद्यार्थी संगठन मिजो जिरलाई पावल एमजेपीले एकजना सेवानिवृत्त सरकारी अधिकारीको विवादस्पद पुनर्नियुक्तिको सम्बन्धमा मुख्यमन्त्री लाल दोहोमालाई राजनीतिक विश्वासघात र पक्षपातको आरोप लगाउँदै कड़ा आपत्ति जनाएको छ। सरकारले 23 अप्रेलमा आर लाल रोडिंगीको पुनर्नियुक्तिलाई स्वीकृति गरी आदेश जारी गर्यो। उनी 30 अप्रेलमा वाणिज्य तथा उद्योग र भूगर्भ तथा खानी विभागमा अतिरिक्त निर्देशकको पदबाट अवकाश लिने तयारीमा थिइन्, तर 1 महीमा उनी पुनर्नियुक्ति भइन्। उनलाई मुख्यमन्त्रीको विशेष कर्तव्य अधिकारी ओएसडी र पर्यटन विभागको निर्देशकको रूपमा दोहोरो जिम्मेवारी दिएको थियो। एमजेपीको विरोधपछि मुख्यमन्त्रीको ओएसडीको रूपमा मात्र उनको नियुक्तिलाई निरन्तरता दिने स्थानीय सरकारले निर्णय गर्यो। भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डले पश्चिम बंगालको फाल्टा विधानसभा सीट जिते। श्री पाण्डले आफ्ना निकटतम प्रतिद्वन्दी मार्क्सवादी कम्युनिष्ट पार्टीका उम्मेद्वार शम्भुनाथ कुर्मीलाई 1,09,000 भन्दा बढ़ी मतले पराजित गरे। श्री कुर्मीले 40,600 भन्दा बढ़ी मत प्राप्त गरेका छन्। पश्चिम बंगाल विधानसभा चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले फाल्टामा पुनः मतदान गर्ने आदेश दिएको थियो। यस महिनाको 21 तारीकमा पुनः मतदान भएको थियो। नेपालमा लुम्बिनी विकास न्यायका उपाध्यक्ष डाक्टर लड़ख्याल लामालाई म्यानमार सरकारले प्रतिष्ठित धार्मिक उपाधि महासधम्म ज्योतिषको दर्जा प्रदान गरेको छ। नेपालका लागि म्यानमारका राजदूत उथान सेनले न्याग्युर पेल्युल लिङ मठमा आयोजित एउटा विशेष समारोहमा यो पुरस्कार प्रदान गर्नुभएको थियो।